0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न बसे बसे बसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
8: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888.
9: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज टेक

Life-Changing Quotes。जोखिम लिनु एक पटक को संभावित हार हो, जोखिम न लिनु सदैं को निश्चित हार हो। यो भनाई हो सोरेन किर्कगार्ड को।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: यु क्यान डान्स
6: यु क्यान सिङ ऑल यु गॉट टू डू इज
7: जस्ट ट्यून इन
8: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क.
1: Stay connected with your favorite station.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मजा म्युजिक मजा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: केही नौलो
2: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक

हेलो हाई नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम रेडियोमा रोचक म निचलको साथमा तपाईँले सुन्न सक्नुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियनमा द रेडियो अफ न्यू जेनेरेसन द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन्ड। कार्यक्रम रेडियोमा रोचकमा तपाईँले पाउन सक्नुहुन्छ विश्वमा घटेका अनेकौँ रोचक तथा आश्चर्यजनक घटनाहरूको जानकारी, साथमा रमाइलो कथा रहस्यमय रोचक जानकारी कार्यक्रममा सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी नेपाली गीत सङ्गीत सुनेर भरपूर मनोरञ्जन पनि दिने गर्दछौँ। कार्यक्रम रेडियोमा रोचकलाई सुरु गरौँ पहिलो साङ्गीतिक कोसेली बाचा जुन चाहिँ रहेको छ फुलबुट्टे सारी बाई मिलन नेवार।

हजुर, कार्यक्रम रेडियोमा रोचकमा पहिलो रोचक जानकारी तर्फ म लाग्न चाहन्छु, जुन चाहिँ रहेको छ जमिन भन्दा 3,000 फिट मुनि रहेको अनौठो गाउँ। दुनियाँमा रहेका केही भूमिगत होटल तथा रिसोर्टहरूमा रात बिताउनका लागि मानिसहरू लाखौं खर्च गर्न तयार हुन्छन्, तर अमेरिकामा रहेको एउटा भूमिगत गाउँको बारेमा धेरैलाई थाहा छैन। यद्यपि वर्षेनी यो गाउँमा लाखौंको संख्यामा पर्यटक आउँदछन्। अमेरिकाको प्रसिद्ध ग्रान्ड क्यानोन नजिकैको हवासु क्यानोन स्थित सुपाई नामको यो भूमिगत गाउँ जमिनभन्दा 3,000 फिट तल रहेको छ। यो गाउँ हेर्नका लागि वर्षमा 55 लाख मानिस एरिजोना आउँदछन्। हवासु क्यानोन नजिकै एउटा गहिरो खाडी छ, सोही खाडीमा उक्त गाउँ अवस्थित रहेको छ। सो गाउँको कुल जनसङ्ख्या 208 जना रहेको छ। सो गाउँमा रेड इन्डियन जातिका मानिसहरू बस्दछन्। यो गाउँ बाहिरी आधुनिक दुनियाँबाट अलगिएको छ। त्यहाँ आवागमनका साधन पनि निकै सीमित रहेको छ। पैदल जानु वा खच्चडमा चढेर जानु दुई मात्र विकल्प छन् गाउँमा छिर्नका लागि। त्यो गाउँमा अहिलेसम्म चिठी पत्र तथा माल सामानको ढुवानी र आदान प्रदान खच्चडमा राखेर हुने गरेको छ।

श्रोता मित्र, अब कार्यक्रममा हामी लाग्छौ एउटा निकै नै भाग्यमानी महिलाको प्रसंगतर्फ। बन्दा किन्न गएकी महिला करोडपति बनेर फर्किन्। हजुर, के रहेछ त प्रसंग कार्यक्रम रेडियोमा रोचकमा। मानिसको भाग्य कुन बेला चम्किन्छ अनुमान गर्नै गाह्रो हुन्छ। भनिन्छ भाग्य चम्काउन कुनै साबुन चाहिँदैन। अमेरिकामा एकजना महिलाको भाग्य चाहिँ बन्दाले चम्काइदिएको छ। अमेरिकाको मेरील्यान्डमा बस्ने वनी रस्सा नामकी एक महिला बन्दाका कारण करोडपति बनेकी छिन्। आफ्नो बुवाले पठाएर तरकारीका लागि बन्दा किन्न बजारमा गएकी उनलाई सायद भाग्यले डोराएछ। बाटोमा पर्ने लटरी दुकानमा छिरिन्। भाग्य चिट्ठा काट्ने पसलमा भिड देखेर उनी पनि त्यहाँ छिरेकी थिइन्। त्यहाँ उनले एउटा चिट्ठा काटिन् र त्यसपछि बन्दा किनेर घर फर्किन्। जब घर आएर लटरी टिकट स्क्र्याच गरिन् तब उनी हेरेको हेरै भइन्। वास्तवमा उनी निकै भाग्यमानी साबित भइन्। उनको चिट्ठामा $2,25,000 परेको थियो। नसोचेको चिट्ठा परेपछि उनको भुइँमा खुट्टै थिएन। त्यो पैसा उनी आफ्नो बुढेसकालका लागि बचाएर राख्न चाहन्छिन्। डिज्नी वर्ल्ड घुम्ने सपना पूरा गर्न चाहन्छिन्।

0: This is Kips 98.3 FM, your companion.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
2: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678, 5302678.

फेरि पनि स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा पहिलो व्यापारिक विश्राम पछि यहाँलाई स्वागत छ। तपाईँ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। मेरो नाम हो निचल। कार्यक्रम रेडियोमा रोचक तपाईँले किप्स एफएम 98.3 सुन्न सक्नुहुन्छ र तपाईँले वर्ल्ड वाइड सुन्नको लागि हाम्रो पात्रो ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गर्न सक्नुहुन्छ। किप्स एफएम .com पनि हामीलाई मजाले सुन्न सकिन्छ। कार्यक्रममा हामी विश्वमा घटेका अनेकौँ रोचक प्रसङ्गहरू तपाईँ समक्ष ल्याउने गर्दछौँ। आश्चर्यजनक घटना, रमाइलो जानकारीहरू, त्यस्तै रहस्यमय इतिहासका जानकारीहरू तपाईँले कार्यक्रममा सुन्न सक्नुहुनेछ। र कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु अर्को एउटा रोचक प्रसङ्गबाट, जुन चाहिँ रहेको छ सुतेको बच्चामाथि उफ्रने अनौठो पर्व। के रहेछ त यो प्रसङ्ग, पुरा सुन्छौ कार्यक्रम रेडियोमा रोचकमा। युरोपेली मुलुक स्पेन अनौठा पर्वका लागि प्रसिद्ध मानिन्छ। कहिले गोरु जुधाउने त कहिले गोलभेडाको युद्ध। स्पेनमा अर्को अनौठो पर्व पनि मानिन्छ जसलाई बेबी जम्पिङ फेस्टिभल भनिन्छ। यो पर्वमा भुइँमा सुताइएका बच्चाहरूमाथि हाई जम्प जस्तै गरी उफ्रिएर नागिन्छ। यस पर्वमा नवजात शिशुहरूलाई भुइँमा सुताइन्छ अनि विशेष पहिरन लगाएका पुरुषहरू ती बच्चामाथि उफ्रिएर नाग्दै दौडिन्छन्। त्यसरी उफ्रने पुरुषहरूलाई राक्षसको प्रतीक मानिन्छ। यसरी नागिएका बच्चाहरू राक्षसी शक्तिबाट सुरक्षित हुने विश्वास छ। 17 शताब्दीबाट यो पर्व मनाउन थालिएको हो। स्पेनको बुर्गोस प्रान्त स्थित क्यास्ट्रिलोनमा मनाइने यो क्याथोलिक पर्वको स्थानीय नाम एल कोलाचो हो। बच्चा जन्मिएको एक वर्षभित्रमा यस्तो कार्य गर्नुपर्ने मान्यता रहेको छ।

संसारमा दिनौदिन रोचक तथा आश्चर्यजनक घटनाहरू घटिरहेका हुन्छन्। यस्तै एउटा रोचक घटना घटेको छ। 9 दिनसम्म हिँडेर मालिकलाई टोक्न पुग्यो कुकुर। हजुर, पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। हजुर श्रोता मित्र, अब हामी चर्चा गर्छौँ यस्तो कुकुरको बारेमा जसले गरेको कार्य थाहा पाउँदा तपाईँ 3 छक्क पर्नुहुनेछ। एउटा कुकुर आफ्नो मालिकसँग बदला लिनका लागि 9 दिनसम्म हिँडिरह्यो अनि 100 किलोमिटर दूरी हिँडेर मालिकलाई भेट्यो र टोक्यो। अमेरिकाको न्यू मेक्सिकोमा यो घटना भएको हो। मालिकलाई टोक्नका लागि 9 दिनसम्म हिँड्ने त्यो कुकुरको वास्तविक कथाले जो कोहीलाई भावुक बनाउँदछ। सेन्टियागो मार्टिनेज नामका व्यक्ति हरेक वर्ष बिदा मनाउनका लागि अल्ब युक्रेन जाने गर्दथे। यो पटक पनि उनी बिदा मनाउन गए, तर उनले कुकुरलाई आफूसँग नलगी घरमै छाडे। मार्टिनेजलाई यो कुकुरको कल्पना थिएन कि घरमा छाडेको उनको कुकुर उनलाई खोज्दै समुद्र किनारमा उनले बिदा मनाइरहेको ठाउँमा आउनेछ। अन्तत 9 दिनपछि आफ्नो कुकुरलाई 81 आफूले बिदा मनाइरहेको ठाउँमा आएको देखेपछि उनी झसङ्ग भए। आफूलाई खोज्दै आएको कुकुर देख्दा उनलाई निकै माया लाग्यो र अङ्कमाल गरे। तर कुकुर निकै रिसाएको रहेछ, उसले मार्टिनेजलाई टोकिदियो। कुकुरले टोकेपछि मार्टिनेज रुन थाले। त्यसपछि कुकुरले मार्टिनेजको चारैतर्फ घुम्दै उनलाई चाट्न थाल्यो। त्यो दृश्य निकै कारुणिक थियो।

अब कार्यक्रम रेडियोमा रोचकमा चर्चा गरौँ यस्तो मन्दिरको बारेमा जहाँ भ्रष्टाचारीलाई प्रवेश निषेध छ। हजुर, पूरा जानकारी कार्यक्रम रेडियोमा रोचकमा। भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्छ भनेर भने पनि समाजमा कालो धन थुपारेका धनीहरूको रजगज चल्छ। तर यो दुनियाँमा एउटा यस्तो मन्दिर छ जहाँ भ्रष्टाचार गर्ने मानिसहरू छिर्न पाउँदैनन्। भारतको उत्तर प्रदेशमा रहेको उक्त मन्दिरमा भ्रष्टाचारी मात्र होइन, कुनै नेता, मन्त्री तथा सरकारी अधिकारीहरूलाई पनि प्रवेश निषेध गरिएको छ। कानपुर विश्वविद्यालयको पछाडिपट्टि रहेको उक्त मन्दिरको नाम भ्रष्टतन्त्र विनाशक शनि मन्दिर हो। निजी जग्गामा मन्दिर बनेको छ। मन्दिरमा शनि देवताका 3 मूर्तिका साथै ब्रह्माका मूर्ति पनि राखिएको छ, साथै हनुमानको पनि मूर्ति त्यहाँ छ। उक्त मन्दिरमा विभिन्न सरकारी अधिकारी, मन्त्री, न्यायाधीश तथा नेताहरूको तस्विर राखिएको छ। शनि देवताले ती मानिसहरूमाथि निगरानी गरून् भन्नका लागि त्यस्तो गरिएको हो। उक्त मन्दिरमा अहिले भ्रष्टाचारी तथा नेताहरूलाई प्रवेशमा निषेध गरिएको भए पनि 20 वर्षपछि यदि अवस्थामा सुधार आएमा अहिले वर्जित गरिएका ती मानिसहरूलाई पनि छिर्न दिइने नियम रहेको छ। उक्त मन्दिरमा तेल चढाउनु र घन्टी बजाउन निषेध छ। त्यहाँ केवल माटोको दियोमा बत्ती जलाइन्छ।

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: Engineer Shab, घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तो रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596
4: Babu, pani ko bil tiri de lo.
5: La, tiri de.
6: Babu, batti ko bil tiri de aaja.
5: La, la, tiri de.
4: Dada, internet ko pani last dino aaya aaja.
5: La, tyo pani tiri de.
4: Tara, sabai kura eti chite kasari tiris.
5: Kinaki masanga, hamro patra cha.
6: Hamro patra ta masanga pani cha.
5: Tara payment kasari? Josanga hamro patra cha. Usle ekkai chinma hamro payment ma account banauna milcha. Ekkai chinma paisa load garna milcha. Ani sabai bill haru ekkai chinma tirna milcha. छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै हाम्रो पे
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
9: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-268-530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल

0: सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
1: एक फूल झरे रकेबो एक फूल झरे रकेबो
2: नेपाली सुपरहिट्स

वेलकम ब्याक आफ्टर सेकेन्ड एन्ड लास्ट कमर्सियल ब्रेक. तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचक. रेडियोमा रोचक किप्स एफएम 98.3 मेगाहर्ज यर कम्पेनियन. ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. मेरो नाम हो निचल, तपाईँको साथमा छु र तपाईँले वर्ल्ड वाइड हामी सुन्न सक्नुहुन्छ. हामीलाई सुन्नको लागि हाम्रो पात्रो ट्युनिङ एप जस्तै एप्सहरू डाउनलोड गर्न सक्नुहुन्छ तपाईँले. त्यस्तै किप्स एफएम .com पनि हामीलाई सुन्न सक्नुहुन्छ. कार्यक्रम रेडियोमा रोचकमा हामी निकै नै रोचक प्रसङ्गहरू ल्याउने गर्दछौँ. आश्चर्यजनक घटनाहरू तपाईँले सुन्न सक्नुहुन्छ. रमाइला रहस्यमय इतिहासका जानकारीहरू तपाईँले पाउन सक्नुहुन्छ कार्यक्रम रेडियोमा रोचकमा. आउनुहोस् कार्यक्रममा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ. के तपाईँले कालो स्याउको बारेमा सुन्नुभएको छ? सुन्नुभएको छैन भने अबको प्रसङ्ग यही स्याउको बारेमा रहेको छ. तपाईँले हरियो, रातो वा हल्का पहेँलो रङका स्याउ देख्नुभएकै होला, तर चिनको तिब्बतमा भने कालो रङका स्याउ फलाइन्छ. तिब्बतका पहाडी क्षेत्रमा ब्ल्याक डायमन्ड जातको यो दुर्लभ स्याउ फल्दछ. यसको रङ गाढा बैजनी रङको हुन्छ र झट्टै हेर्दा कालो देखिन्छ. स्थानीय भाषामा यो स्याउलाई हुवा नियु भनिन्छ. समुद्री सतहबाट 3100 मिटरको उचाइमा यो स्याउको खेती हुन्छ. यो स्याउ फल्ने क्षेत्रको वातावरण विशिष्ट खालको हुन्छ. दिन र रातको समयमा तापक्रममा उच्च फरक हुन्छ. दिनको समयमा पराबैजनी किरणहरू पर्याप्त मात्रामा जमिनसम्म आउँछन्. विशिष्ट वातावरण तथा पराबैजनी किरण नै यो स्याउको अनौठो रङको कारक तत्व रहेको बताइन्छ. यो जातको स्याउ चिनिया बजारमा निकै महँगो मूल्यमा बिक्री हुने गरेको छ.

हजुर श्रोता मित्र, कार्यक्रम रेडियोमा रोचक सुन्दै हुनुहुन्छ तपाईँ र अहिले हामी लाग्छौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ नै, जहाँ गोरु बच्चा जन्मिँदा मृत्युदण्ड दिइन्छ। हजुर, पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा सुन्छौँ। हाम्रो समाजमा अधिकांशले गोरो छालालाई सुन्दरताको प्रतीक मान्दछ, तर भारतको एउटा टापुमा त्यस्तो छैन, जहाँ बच्चा जति कालो भयो उति नै राम्रो मानिन्छ। जब बच्चा गोरो जन्मिन्छ त्यस्तो बच्चालाई मृत्युदण्ड दिइन्छ। अन्डमान टापुमा बस्ने एउटा जनजाति समुदायमा यस्तो प्रचलन रहेको छ, जन्मिने बच्चा कालो नै हुनुपर्दछ, यदि कालो भएन भने त्यो उनीहरूको समुदायमा घुलमिल गर्न सक्दैन भन्ने मान्यता हुन्छ। जन्मिने बच्चाको रङ कालो होस् भन्नका लागि गर्भवती महिलालाई जनावरको रगत खुवाइन्छ। यदि गोरो बच्चा जन्मिएमा त्यस्तो बच्चालाई बाँच्ने हक हुँदैन। नवजात शिशुलाई समुदायका मानिसहरूले आमाबाट छिनेर लग्छन् र मारेर गाड्छन्।

हजुर, तपाईँ कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ र कार्यक्रम रेडियोमा रोचकमा म निश्चल छु। आज मसँग रहेका सम्पूर्ण रोचक जानकारीहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिन सक्नुहुन्छ। तपाईँले सल्लाह सुझाव दिनको लागि facebook.com/KEEPSFM प्रयोग गर्न सक्नुहुनेछ। आजका सम्पूर्ण श्रोता मित्रलाई धन्यवाद दिन चाहन्छु, सुनेर साथ दिनुभयो र आगामी दिनमा पनि यस्तै रोचक जानकारी ल्याउने वाचा गर्दै आजको लागि म निश्चल पनि बिदा भए। हस्त नमस्कार, टेक केयर, बाबा। सुन्दै गर्नुहोला KEEPSFM 98.3 MHz, योर कम्प्यानियन।

0: Life-Changing Quotes。खुशी तब पाइन्छ जब तपाईं आफूलाई अरूसँग तुलना गर्न छोड्नुहुन्छ।
1: Kips FM 98.3 presents Pop Hour।
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: Every Friday 12 p.m.

0: 你不去装糊涂可乐。
1: नेपाल भाषाया न्याय पुसिचौ मेता
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
3: व्हाट्स द सीक्रेट टू सक्सेस?
4: सिंपल, से यस टू रेडियो एडवर्टाइजिंग।
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला। Keeps most wanted. Keeps most wanted.
8: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
9: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

0: विक्रम
1: म्यूजिक मजा म्यूजिक मजा
0: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा

0: एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू
1: थ्री इन वन
2: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
3: इंजीनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-3544
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युरुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
11: केही नौलो
12: रोचक
11: अनि अझ मलाग्ने तथ्यहरु किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
12: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 FM मा
13: एक फूल झरे रे के भो एक फूल झरे रे के भो
14: नेपाली सुपरहिट्स

0: every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भञ्जाङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
5: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
6: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
7: Mix Max at 98.

Mix Max at 98.3.

0: तपाईलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Keeps FM 98.3 megahertz presents Top 20 Bollywood Countdown Show.
4: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
6: नेपाली पप Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
7: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
8: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
9: नमस्कार किप्स 98.3 एफएम।
10: यो हो किप्स 98.3 एफएम, तपाईँसँगको सहयात्रा।
11: Mix Max at 98.3.

त्यसपछिदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार।

0: life-changing quotes. सफलताको पछि नभाग्नुहोस्। कुनै महत्त्वपूर्ण कामको लागि आफ्नो जीवन समर्पित गरिदिनुहोस्। सफलताले आफै तपाईँको पाउँ चुम्नेछ। यो भनाई हो ओप्रा विन्फ्रीको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News. मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्रैक्टर, जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी हरू विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी।
3: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू। फोन नंबर 5302678 5302678। लोकेशन को लागी गूगल करना होस बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
4: व्हाट्स द सीक्रेट टू सक्सेस?
5: सिंपल, say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
1: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-32-35-888।
12: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko.
13: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 megahertz.

0: this week's number 8.
1: Song.
2: Is it love?
1: Artist.
2: Tyla.

0: बंटी है फिर।
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
2: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
3: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
2: on KIPS 98.3 FM.
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
6: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9:00 बजे र बेलुका 5:00 देखि 7:00 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा।
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
4: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
5: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
7: Stay connected with your favorite station, KIPS FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 megahertz and hit that follow button today.
9: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
12: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
5: Every Monday 5 p.m. and Friday 8 p.m.

0: Pips FM 98.2 MHz. Ja, tenen. La motiva, motina eva, ni puxi tangutu que
1: नेपाल भाषाया न्याय पुसिचौं मेता
2: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: व्हाट्स द सीक्रेट टू सक्सेस
4: सिंपल से यस टू रेडियो एडवर्टाइजिंग
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335396 98012345 444

0: this week's number two.
1: Song
2: The Cure.
1: Artist
2: Olivia Rodrigo.

0: Life-Changing Coach。सफल व्यक्तिले बोल्नु अघि सोच्छ, असफल व्यक्तिले सोच्नु अघि बोल्छ। यो भनाइ हो सुकरातको।
1: कार्यक्रम कलियुग टाइम्स, कलियुग टाइम्स।
2: Hollywood Times, every day, 11 to 12 p.m.

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: नेपाली साङ्गीतिक क्षेत्रका गीत सङ्गीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
5: म्युजिक मज्जा
4: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is In Box.

0: na Balibog. Flashback.
1: Sa Thursday, the hero, hamro bayan thiyo.
0: Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.
1: May mara saajo. May mara saajo.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
3: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: Classic Hindi pop time.
13: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
3: Classic Hindi pop time at KIPS FM 98.3.

0: KIPS 98.3 FM तपाईं सँगको सहयात्रा
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
3: भञ्जाङ चौतारी
2: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: Luga lagau, gaadi chadne thau samma jau. Gaadi chada. अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
7: के भो बोलादै के गुनगुनाइरहेको
6: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हेतेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Namaskar!
6: Namaskar!
5: Kahiye, kya sunenge aap?
7: Enjoy 60s, 70s and 80s Bollywood numbers.
8: Bollywood Golden Hits.
7: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
9: Don't get me to rock you alone.
10: History of Rock.
11: Here I am. Rock you like a hurricane.
12: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.

0: life-changing quotes. सुन्दरता अनुहारमा होइन मनको उज्यालोमा हुन्छ। यो भनाई हो खलील जिब्रानको।
1: World full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
0: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: KIPS FM 98.3 presents Pop Hour.
4: मुझे कैसे पता न चला कि तू मैनू प्यार
3: Every Friday 12 p.m.

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-012-35-888।
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
12: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
13: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
14: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
15: नेपाली पप गीतहरुको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। KIPS Most Wanted. KIPS Most Wanted.
16: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।

0: Давай сындыгнуться. Kips FM 98.3 MHz, your companion.
1: Kips. Time check.
2: अहिले बिहानको 11 बजेको छ।
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: Kips 98.3 FM को Hollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
4: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: हरेक शनिबार बेलुकी 10 बजे
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च

0: सेवा।
1: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
0: खुशीको खबर हरेक आइतबार खलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
2: खलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
4: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
3: किन एएसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-35-96, 98-012-35-44.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नंबर्स विथ एक्सक्लूसिव सेगमेंट्स, क्लासिक चॉइस, इन्फो हाउस, फ्रेश हिट्स एंड मेनी मोर। डू ट्यून इन टू वीकली 10, वीकली 10।
10: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
9: on KIPS 98.3 FM.
11: नेपाली चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: 최장 어떡해.
1: 네팔 भाषाya 냐이 부시종 미다.
2: 수태야 사디 6니세 7 बजे तक. स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज.
3: योहो किप्स एफएम 98.3 मेगाहर्ट्ज.
4: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू.

0: life-changing quotes. यदि तपाईं सूर्य जस्तै चमकीलो बन्न चाहनुहुन्छ भने पहिले सूर्य जस्तै जल्नु पर्ने हुन्छ। यो भनाई हो एपीजे अब्दुल कलाम को।
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। टिप्स मोस्ट वान्टेड, टिप्स मोस्ट वान्टेड।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।

0: startup in Nepal bhari 14000 bhanda badi hotspotsharu ma free internet ko maza linuhos.
1: Ab life is always on jahan pani khuru khuru.
0: Connect to my world link and always stay connected wherever you are.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Keeps FM 98.3 MHz. Never miss out being trending.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motina Yewa Ni Pushi Changutu Kele
6: नेपाल भाषा या न्याय पुसे चौमेता
7: सुथेया 6:30 to 7 PM तक स्टेशन किप्स एफएम 98.3 megahertz।
8: नमस्कार अनि हार्दिक स्वागत छ, तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
9: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
10: नमस्कार किप्स 98.3 FM।
11: यो हो किप्स 98.3 FM, तपाईसँगको सहयात्रा।
12: केमिकल
13: ऑन किप्स 98.3
14: पॉप एट 98.3
12: केमिकल एक्स
13: इन्जॉय।

0: Cheeps FM 98.3 MHz. Your companion.
1: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू.
2: 3 in 1.
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल. साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे.
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
6: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
4: फोन नम्बर 4910511 9851 9851 70939 9851 70939.
7: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: एक फूल झरे रे के भो, एक फूल झरे रे के भो.
13: नेपाली सुपर हिट्स.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lo

0: every Tuesday 12 p.m. and Thursday 8 p.m. Aur kya kahe jaanam samjha karo. सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
3: वाह, मैले खोजेको जस्तै रहेछ.
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट. ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागी गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: बाबु, पानी को बिल तिरी दे.
8: ल तिरी दे.
9: बाबु, बत्ती को बिल तिर दे आज.
8: ल ल तिरी दे.
7: दादा, इन्टरनेट को पनि लास्ट दिनु है आज.
8: ल त्यो पनि तिर दे.
7: तर सबै कुरा यति छिटो कसरी तिरिस?
8: किनकि मसँग हाम्रो पात्र छ.
9: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
8: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगाए

0: Skips 98.3 FM, your companion.
1: Skips 98.3 FM, पूर्व मेची देखि पश्चिम महाकाली सम्मका लोक भाका.

life-changing quotes. तपाई आफै के सोच्नुहुन्छ यो बढी महत्वपूर्ण विषय हो न कि अरूले तपाईको बारे के सोच्दैछन्। यो भनाई हो सन्दीप महेश्वरीको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
2: Stay connected with your favorite station. Keeps FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
4: Amilai Sunhos, www.keepsfm.com marfat. Just tune in. Radio Naya Generation Ko.
5: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-32-35-888
12: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being

0: 20 वर्ष देखि इन्टरनेटको स्पिड मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे तिम्रो जवानीमा मस्त
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
5: किप्स 98.3 एफएम
6: Three in one. From the movie Tarkan.

0: enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Kayavali Pyar Ka Dushman Hai.
0: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
3: Hey, bachna, ay, haseeno, lo main aa gaya.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 0151-3596-9802-3544।
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
7: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
8: के भो बोला दाइ के गुनगुनाइरहेको
7: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
8: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
7: यति सजिलै
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: Classic Hindi pop time.
13: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
0: Classic Hindi pop time at Kips FM 98.3.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m. सौंदर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
1: KIPS 98.3 FM, your companion. History of Saxon. History of Saxon.
2: Narrated by Nijal.

0: Life-Changing Quotes. जित्ने मान्छेहरू फरक काम गर्दैनन्, उनीहरू त सोही कामलाई फरक तरिकाले गर्दछन्।
1: History of Rock.
2: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my WorldLink and always stay connected wherever you are.
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 9851178 5117039 9851170939
3: Stay connected with your favorite station Keeps FM 98.3 MHz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 MHz and hit that follow button today
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ Wi-Fi 6 विथ सुबिसु सुरक्षा
8: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-4235-888 98-12-35-888
9: You can dance.
10: You can sing. All you gotta do is
3: just tune in.
10: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
11: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: बेस्ट रोमान्टिक हिन्दी सॉन्ग
15: तुझ में रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या
14: Every Sunday, 9 p.m. and Tuesday, 6 p.m.

0: This is Hits 98.3 FM, your companion.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 FM मा

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनु होला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईंसँग।
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
3: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्यूड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
0: खुशीको खबर, हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन, पार्टिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
2: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट, ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01591-3596, 98012-35444।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: कार्यक्रम कलियु टाइम, कलियु टाइम।
0: Hollywood Times, every day, 11 to 12 p.m.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
3: Enjoy the cover version of your favorite songs. Covermania at 98.3.

0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPS MOST WANTED KIPS MOST WANTED
3: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
4: तपाई सुन्दै हुनुहुन्छ
5: के
4: ई
5: बी
4: एस
6: KIPS 98.3 FM, your companion.
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.

0: Life-changing quotes. क्रिया सबै सफलताको आधारभूत कुञ्जी हो। यो भनाई हो पाब्लो पिकासोको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 FM मा।
3: फुलको डाले डालेमा तिम्रो रूपको लाले
0: नेपाली चलचित्रका सदाबहार गीतहरू
4: मेरो निन्द्राको तिर्खा रात रदिनको किन छोरे
0: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
5: Stay connected with your favorite station, KIPS FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok, too. Search KIPS FM 98.3 megahertz and hit that follow button today.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
10: KIPS FM 98.3 megahertz, your companion.
11: The radio of new generation.
12: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
15: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
16: KIPS FM 98.3 presents Pop Hour
17: मुझे कैसे पता न चला कि तू मैनू प्यार
16: Every Friday 12 PM

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: Number 14.
1: Say whoa!
2: Movie.
3: है जवानी तो इश्क होना है.
2: Song.
3: Wow.

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: नेपाली सुपर हिट्स

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: फूल को डाले डाले मा तिम्रो रूप को लाले
2: नेपाली चलचित्रका सदाबहार गीतहरु
3: मेरो
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन, सुखी जीवन. हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
10: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
9: किन एएसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तै रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
14: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
15: Babu, pani ko bill tiri de lo.
16: La, tiri de.
17: Babu, batti ko bill tiri de aaja.
16: La, la, tiri de.
15: Dada, internet ko pani last dino hai aaja.
16: La. त्यो पनि तिर्दे
15: तर सबै कुरा यति छिटै कसरी तिरिस
16: किनकि मसँग हाम्रो पात्र छ
17: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
16: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
18: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
20: स्टे कनेक्टेड विथ योर फेभरेट स्टेशन कीप्स एफएम 98.3 मेगाहर्ट्ज
5: Join our community on Facebook for the latest updates and all the music you love.
20: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
21: Are you ready to turn up the volume and rock out like never before?
22: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to...

0: life-changing quotes.
1: सफलता बारम्बार गरिने साना साना प्रयासहरू जोडिएर पाइन्छ। यो भनाई हो आर कोलियरको।
2: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10. Weekly 10.
3: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
2: on KIPS 98.3 FM.
4: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
5: Every Monday 5 p.m. and Friday 8 p.m.
6: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
11: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888
4: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trending.
13: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र KIPS FM 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: This is English Non-Stop Hits on Keeps 98.3 FM.

0: another one.
1: Tips 98.3 FM. Your companion.

विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 98511709
5: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: Are you ready to turn up the volume and rock out like never before?
9: From Led Zeppelin to AC/DC

0: The Voice सुन्दै हुनुहुन्छ KIPS FM 98.3 MHz your companion.
1: KIPS Time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. KIPS 98.3 FM, your companion, your companion, your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
7: हेलो नमस्कार त मलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा KIPS FM 98.3 यर कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन्न सक्नुहुन्छ नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ म निजल छु तपाईँको साथमा तपाईँलाई वर्ल्ड वाइड सुन्नुको लागि KIPS FM .com हाम्रो पात्रो एप प्रयोग सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई KIPS FM 98.3 MHz मार्फत सो अहिले पनि हामी लाग्दैछ पहिलो सङतर्फ सङ रहेको छ आशा भोसलेको आवाजमा लाउरे मुभीबाट साउने झरीमा

ओके वेलकम ब्याक आफ्टर द्याट ब्युटिफुल सङ. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्युज. विकली वर्ल्ड न्युजमा पहिलो न्युजतर्फ लग्न चाहन्छु. न्युज रहेको छ, इन्डोनेसियाले भारतबाट ब्रह्मोस र अस्त्र क्षेप्यास्त्र खरिद गर्ने. भारत र इन्डोनेसिया बीच अत्याधुनिक ब्रह्मोस सुपरसोनिक क्रूज क्षेप्यास्त्र खरिद गर्ने विषयमा ऐतिहासिक सम्झौता भएको छ. सम्झौता अनुसार भारतले इन्डोनेसियालाई ब्रह्मोस क्षेप्यास्त्रको अतिरिक्त युनिट उपलब्ध गराउने दैनिक भास्करले जनाएको छ. फिलिपिन्स र भियतनामपछि भारतसँग ब्रह्मोस खरिद गर्ने इन्डोनेसिया तेस्रो मुलुक बनेको समाचारमा उल्लेख छ. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इन्डोनेसिया भ्रमणको दोस्रो दिन गत मंगलबार जकार्तामा त्यहाँका राष्ट्रपति प्रबोवे सुबियान्तोसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा रक्षा र प्रविधि सहित विभिन्न क्षेत्रमा महत्वपूर्ण सम्झौताहरू भएका हुन्. इन्डोनेसियाले ब्रह्मोसका साथै भारतमा निर्मित अस्त्र एयर टू एयर क्षेप्यास्त्र समेत खरिद गर्ने निर्णय गरेको छ. अपरेशन सिन्दुरमा अस्त्र क्षेप्यास्त्रले देखाएको उत्कृष्ट प्रदर्शनपछि इन्डोनेसियाले यसलाई खरिद गर्ने फैसला लिएको हो. यसबाहेक दुवै देश मिलेर रणनीतिक रूपमा महत्वपूर्ण मानिएको सबाङ बन्दरगाहको विकास गर्ने भएका छन्. यो बन्दरगाह मलाक्का जल डमरू मध्यमा अवस्थित छ, जुन भारतको ग्रेट निकोबार पोर्ट प्रोजेक्टबाट करिब 100 माइल मात्र टाढा पर्दछ. रक्षा क्षेत्रका अतिरिक्त भारतले इन्डोनेसियाका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन विकास गर्न सहयोग गर्ने भएको छ. यसलाई भारतको निर्वाचन प्रणालीमाथिको बलियो विश्वसनीयता र भरोसाको रूपमा हेरिएको छ. त्यस्तै महत्वपूर्ण खनिजहरू क्रिटिकल मिनरल्सको आपूर्ति श्रृङ्खला सप्लाई चेनलाई थप बलियो बनाउन भारतले इन्डोनेसियामा स्टील, निकेल र रेयर अर्थ म्याग्नेटको उत्पादनमा ठूलो लगानी गर्ने सम्झौता समेत भएको समाचारमा उल्लेख छ. हजुर, विकली वर्ल्ड न्युजमा अब हामी अर्को गीततर्फ लाग्दैछौँ. गीत रहेको छ आँखा आँखा बीचमा बाई एक देव लिम्बू.

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूजमा हामी अर्को न्यूजतर्फ लाग्दैछौँ। न्यूज रहेको छ, इबोला महामारीबाट 500 भन्दा बढी व्यक्तिको मृत्यु। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला महामारीबाट 500 भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन WHO सोमबार सार्वजनिक तथ्याङ्कले देखाएको छ। संयुक्त राष्ट्र संघको स्वास्थ्य निकायले जारी गरेको अध्यावधिक तथ्याङ्क अनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भए यता कङ्गोमा 1561 जना संक्रमित भएका छन्, जसमध्ये 506 जनाको मृत्यु भएको छ। छिमेकी देश युगाण्डामा पनि 2 जनाको मृत्यु भएको छ। त्यहाँ अवस्था अपेक्षाकृत स्थिर छ र 20 जना संक्रमित मध्ये 16 जना निको भएका छन्। कङ्गोको तथ्याङ्क अनुसार यो महामारीमा संक्रमित मध्येबाट भएको मृत्यु दर 32% रहेको छ। 254 जना बिरामी निको भएका छन् भने घातक ज्वरोका 354 जना शंकास्पद बिरामीहरूको अनुसन्धान भइरहेको छ। उत्तर पूर्वी कङ्गोमा फैलिएको यो महामारी 4 प्रान्तमा पुगेको छ, तर मुख्य रूपमा इटुरी प्रान्तमा केन्द्रित छ। बुन्डी बुग्यो प्रजातिको इबोलाबाट यो महामारी फैलिएको हो, जसको लागि अहिलेसम्म कुनै स्वीकृत खोप वा उपचार उपलब्ध छैन। बुन्डी बुग्यो इबोलाको 2 सम्भावित उपचारको परीक्षण गत बिहिबारदेखि कङ्गोमा शुरू भएको छ। यो परीक्षणमा मोनोक्लोनल एन्टीबडी MBP 134 र एन्टीभाइरल औषधि रिमेडिसिभिरको एक्लै र संयोजनमा सुरक्षा र प्रभावकारिता जाँच गरिँदैछ। 500 जनाको मृत्युको यो आँकडा आउँदा WHO सदस्य राष्ट्रहरू गत वर्ष COVID-19 महामारीको जस्तो अन्तर्राष्ट्रिय अव्यवस्था दोहोरिन नदिनका लागि तयार पारिएको महामारीबारे सम्झौताको बाँकी भागमा छलफल गर्न फेरि भेला भएका छन्। WHO का महानिर्देशक टेड्रोस अदानोम घेब्रेयेससले सोमबार सदस्य राष्ट्रहरूलाई चेतावनी दिँदै भने, अर्को महामारीले हामीलाई तयार हुनका लागि पर्खिने छैन। हजुर, अब विकली वर्ल्ड न्यूजमा अर्को गीततर्फ लागौं। गीत रहेको छ घर जाई मुभीबाट बिन्जुरी।

0: Yoho Kips FM 98.3 MHz.
1: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू.
0: 3 in 1.
2: Every Saturday 9 AM and Thursday 6 PM.
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
0: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 FM मा.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
8: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
7: किन एएसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-3544
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
14: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-012-35-888
15: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
16: बाबु पानीको बिल तिरिदे ल
17: ल तिरिदे
18: बाबु बत्तीको बिल तिर्दे आज
17: ल ल तिरिदे
16: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
17: ल त्यो पनि तिर्दे
16: तर सबै कुरा यति छिटै कसरी तिरिस
17: किनकि मसँग हाम्रो पात्र छ
18: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
17: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
19: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
20: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
1: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पनीमा र कार्यक्रम आइरहेको छ विकली वर्ल्ड न्यूज विकली वर्ल्ड न्यूजमा म निजल छु र कार्यक्रम तपाईँले हरेक आइतबार बिहानको 7 बजे सोमबार बेलुकी 8 बजे मंगलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ र कार्यक्रममा कतप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत संगीत पनि इन्जोय गर्न सक्नुहुन्छ अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्यूजतर्फ न्यूज रहेको छ उत्तर कोरियाद्वारा नयाँ युद्धपोत काङ कोन परीक्षण उत्तर कोरियाले 5,000 टनको नयाँ विध्वंसक युद्धपोत काङ कोनको सफल परीक्षण गरेको जनाएको छ राज्य सञ्चालित कोरियन सेन्ट्रल न्यूज एजेन्सी केसीएनए का अनुसार नेता किम जोन उनले युद्धपोतको परीक्षणसँगै क्रूज मिसाइल प्रक्षेपण र विद्युतीय युद्ध प्रणालीको पनि निरीक्षण गरेका छन् परीक्षणपछि उनले जहाजको बाँकी प्रक्रिया 2 महिनाभित्र पूरा गरी नौसेनालाई हस्तान्तरण गर्न निर्देशन दिएका छन् गत वर्ष उद्घाटनका क्रममा दुर्घटनाग्रस्त भएको काङ कोन मर्मतपछि पुनः परीक्षण गरिएको हो उत्तर कोरियाले आफ्नो नौसेना शक्ति र युद्ध निरोधक क्षमता थप सुदृढ बनाउने प्रतिबद्धता पनि दोहोऱ्याएको छ कार्यक्रममा अब नेक्स्ट सङ्गतर्फ लागौं सङ्ग रहेको छ लालिमा लालिमा बा दीपा झा

हजुर श्रोता मित्र, विकली वर्ल्डमा अर्को न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ, अमेरिकी नाकाबन्दी विरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपील। क्युबाले संयुक्त राष्ट्र संघको महासभामा भएको बहसका क्रममा आफू विरुद्ध अमेरिकाले लगाएको नाकाबन्दीलाई निर्दयी भन्दै त्यसको कड़ा निन्दा गरेको छ। क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिगेजले मंगलबार संयुक्त राष्ट्र संघमा सम्बोधन गर्दै भने, अमेरिकी सरकारले क्युबा विरुद्ध बहुआयामिक र गैर परम्परागत युद्ध सञ्चालन गरिरहेको छ, जुन झण्डै 7 दशकदेखि जारी छ। पछिल्ला 7 महिनामा यो झन क्रूर र निर्दयी बनेको छ। उनले अमेरिकी नाकाबन्दीलाई क्युबाली जनतामाथिको सामूहिक अत्याचारको संज्ञा दिँदै यसको अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय हुन आग्रह गरे। यस निर्दय अपराधप्रति ध्यान दिनु संयुक्त राष्ट्र संघको पनि जिम्मेवारी हो, उनले भने। रोड्रिगेजका अनुसार मार्च 2025 फेब्रुअरी 2026 अवधिमा अमेरिकी नाकाबन्दीका कारण क्युबाले अहिलेसम्मकै धेरै 8 अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा 7% बढी हो। उनले फेब्रुअरीमा अमेरिकाले क्युबामाथि लागू गरेको इन्धन नाकाबन्दीको गम्भीर असर भने यो आँकडामा समेत समावेश नभएको बताए। मंगलबार अफ्रिका र क्यारिबियन क्षेत्रका देशहरू सहित विश्वका विभिन्न क्षेत्रीय संगठनहरूले क्युबाको पक्षमा समर्थन जनाउँदै अमेरिकी नाकाबन्दीको आलोचना गरे। संयुक्त राष्ट्र संघको महासभाले सन् 1992 यता हरेक वर्ष ठूला बहुमतका साथ अमेरिकालाई क्युबामाथिको नाकाबन्दी हटाउन आग्रह गर्ने गैर बाध्यकारी प्रस्ताव पारित गर्दै आएको छ। तर गत अक्टोबरमा यस प्रस्तावप्रतिको समर्थन केही घटेको थियो। त्यसबेला 165 सदस्य राष्ट्रले समर्थन गरेका थिए, जबकि अघिल्लो वर्ष यो संख्या 188 थियो। 7 राष्ट्रले विरोध गरेका थिए भने 12 राष्ट्र तटस्थ बसेका थिए। यस वर्ष मंगलबार बहस गर्ने वा नगर्ने विषयमा भएको मतदानमा पनि समर्थन थप घट्ने संकेत देखियो। 136 राष्ट्रले समर्थन गरे, 9 राष्ट्रले विरोध गरे र 30 राष्ट्र तटस्थ बसे। तटस्थ रहने देशहरूमा क्युबाका परम्परागत समर्थन मानिने जर्मनी र क्यानाडा समेत थिए। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्सले भने, क्युबामाथि कुनै अमेरिकी नाकाबन्दी छैन। क्युबामा वास्तविक नाकाबन्दी भनेको त्यहाँको शासनले आफ्नै जनताको टाउकोमाथि झुन्ड्याएको गिलोटिन हो। हालै हावाना र वाशिङटन बीच भएका कूटनीतिक वार्तालाई उल्लेख गर्दै विदेश मन्त्री रोड्रिगेजले कुनै प्रगति नभएको बताए। उनले भने, अमेरिकी अधिकारीहरूले क्युबालाई पराजित शत्रु वा उपनिवेश सर व्यवहार गरिरहँदासम्म कुनै प्रगति हुने सम्भावना छैन। संयुक्त राष्ट्रसंघका लागि युरोपेली संघका राजदूत स्टाभ्रोस लाम्ब्रिदिनिसले अमेरिकी नीतिको आलोचना गरे पनि क्युबा सरकारको जिम्मेवारी भने रहेको बताए। उनले भने, क्युबाली जनताले भोगेको कठिन अवस्था केवल अमेरिकी नाकाबन्दीका कारण मात्र भएको होइन। उनले मानव अधिकारको सम्मान सहित अर्थतन्त्र र राजनीतिमा अर्थपूर्ण सुधार गर्न क्युबाली सरकारलाई आग्रह गरे। साथै युक्रेन विरुद्धको युद्धमा रूससँग क्युबाले देखाएको निकटताको पनि आलोचना गरे। न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघ मुख्यालयबाट रिपोर्ट गर्दै अल जजिराका संवाददाता ग्याब्रियल एलिजोन्डोले हवाना र वाशिङटन बीचको गहिरो अविश्वास र तनाव संयुक्त राष्ट्र संघको बहसमा स्पष्ट रूपमा देखिएको बताए। हालको नाकाबन्दीका कारण क्युबा लामो समयदेखि गम्भीर विद्युत संकटबाट गुज्रिरहेको छ। अमेरिकाले क्युबातर्फ जाने तेल आपूर्तिमा अवरोध गरेपछि देशभर बारम्बार विद्युत कटौती भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा क्युबामाथि तेल आपूर्तिमा नाकाबन्दी गर्ने आदेश दिएका थिए। यो कदम 6 दशकभन्दा लामो समयदेखि कायम कम्युनिस्ट शासनमाथि दबाव बढाउने प्रकरणकै हिस्सा थियो। त्यसयता रूसबाट एउटा मात्र तेल ट्याङ्कर क्युबा पुगेको छ। परिणामस्वरूप सोभियतकालीन पुराना विद्युत उत्पादन केन्द्रहरूमा आवश्यक इन्धनको अभाव चुलिएको छ। देशमा खाद्यान्न, खानेपानी र औषधिको समेत अभाव बढ्दै गएको छ। संयुक्त राष्ट्र संघले क्युबामा मानवीय संकट गहिरिँदै गएको चेतावनी दिएको छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौं र गीत भनेर रहेको छ, हेर न बाई समीर श्रेष्ठ।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Best romantic Hindi songs.
6: रब दिखता है यारा मैं क्या करूं, तुझ में रब दिखता है यारा मैं क्या करूं।
5: Every Sunday 9 p.m. and Tuesday 6 p.m.

0: Weekly World News.
1: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 90.3 र म निजल छु तपाईँको साथमा। कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्युज, र तपाईँले वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ। फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा, आइडी रहेको छ किप्स एफएम 90.3 MHz। अहिले भने चाहिँ हामी लाग्दछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ, फ्रान्समा गर्मीका कारण मृत्यु हुनेको संख्या 30% बढ्यो। फ्रान्समा जुन महिनाको अन्तिम सातातिर गर्मीका कारण मृत्युको संख्यामा झण्डै 30% वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नआएकाले वास्तविक संख्या यसभन्दा बढी हुन सक्ने जनाएको छ। पब्लिक हेल्थ फ्रान्सका अनुसार जुन 22 सुरु भएको सातामा अघिल्लो साताको तुलनामा 2025 थपको मृत्यु भएको छ। यो 29.1% वृद्धि हो। संस्थाले हाल उपलब्ध तथ्याङ्क अपूर्ण रहेकोले वास्तविक प्रभाव अझ गम्भीर हुन सक्ने जनाएको छ। सबैभन्दा बढी प्रभाव पेरिस क्षेत्रमा देखिएको छ। पेरिसमा सोही अवधिमा मृत्यु 62% बढेको छ। पेस डे ला लोयर क्षेत्रमा पनि उल्लेखनीय वृद्धि रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ। गत जुनमा फ्रान्सले करिब 11 जारी रहेको इतिहासकै तीव्र गर्मीको लहर सामना गरेको थियो। देशका धेरै स्थानमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो। यस घटनापछि जलवायु परिवर्तनसँग जुझ्न सरकारले प्रभावकारी तयारी नगरेको भन्दै केही राजनीतिक दलले आलोचना गरेका छन्। हरित दलले यसै विषयलाई लिएर सरकार विरुद्ध अविश्वास प्रस्ताव समेत दर्ता गरेको छ। हजुर, विकली वर्ल्ड न्युजमा नेक्स्ट सङ तर्फ लागौ। सङ रहेको छ हेर्दा हेर्दैमा, फ्रम द मुभी लास्ट सरनम।

अब श्रोता मित्र कार्यक्रम विकली वर्ल्डमा अर्को न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ, पाकिस्तानबाट रिहा भएका 147 जना अफगान नागरिक स्वदेश फिर्ता। पाकिस्तानको नजरबन्दबाट रिहा भएका 147 जना अफगान नागरिकहरू स्वदेश फर्केको अफगानिस्तानको स्वदेश फिर्ती मन्त्रालयले गत बिहिबार घोषणा गरेको छ। मन्त्रालयका अनुसार फर्केका मध्ये 125 जना तोरखाम सीमा पार गरेर अफगानिस्तान प्रवेश गरेका थिए भने 22 जना स्पिन बोल्डक सीमा हुँदै प्रवेश गरेर आएका थिए। पाकिस्तानमा कानून बमोजिम कागजात नभएको र आवास अनुमति सकिएको कारण ती व्यक्तिहरूलाई हिरासतमा लिएको मन्त्रालयले जनाएको छ। उनीहरू फर्किएसँगै आवश्यक मानवीय सहायता दिन उनीहरूको गृह प्रान्तमा लगिएको थियो। हजुर, कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भनिरहेको छ चढी बस्यो फ्रम द मुभी।

हजुर श्रोता मित्र, विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ र विकली वर्ल्ड न्यूजमा आज मसँग रहेका सम्पूर्ण न्यूजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव प्लिज हामीलाई दिनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 90.3 MHz, हामीलाई इन्स्टाग्राम टिकटकमा पनि यही आइडीबाट भेट्न सक्नुहुन्छ। आजको लागि भने विकली वर्ल्ड न्यूजबाट विदा माग्न चाहन्छु, नेक्स्ट विक फेरि आउनेछु अर्को न्यूजहरू लिएर। तेन्जेलको लागि सुन्दै गर्नुहोला किप्स एफएम 90.3 योर कम्पनी।

0: life-changing quotes. मानिसहरूले तपाईँको बारेमा जे सोचे पनि सधैँ तपाईँ आफ्नै गीत गाउन जारी राख्नुहोस् सधैँ।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मजा म्युजिक
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 FM मा।

0: You can dance.
1: You can sing. All you gotta do is
2: just tune in.
1: KIPPS FM 98.3 MHz, your companion. The radio of new generation.
3: Amilai Sunhos, www.kippsfm.com Marfot. Just tune in, radio naya generation ko.
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागी गुगल गर्नुहोस्. बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स.
6: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल. साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे.
7: KIPPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
8: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m. Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
6: Every Monday 5 p.m. and Friday 8 p.m.

0: Every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM.
2: हजुर नमस्ते अनि स्वागत छ यो किप्स FM 98.3.
3: नमस्कार किप्स 98.3 FM.
4: यो हो किप्स 98.3 FM. तपाईँ सँगको सहयात्रा.
0: बलिउड गोल्डन हिट्स,

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।